0: move along to your song.
1: Only on City FM 89.
2: City FM.
3: This show is brought to you by Jazz.
1: City FM 89.
4: Trending today.
5: After months of speculation, pop star Ariana Grande has officially announced her 8th studio album, Tattle Petal, following up her 2024 record, Eternal Sunshine. The album consists of 12 songs and will be out on July 31st.
6: टेलीनॉर लाया मंथली कॉल प्रीमियम ऑफर अभी सिर्फ ₹500 में ऑफर लगाओ 3000 तमाम नेटवर्क मिनट्स पाओ अब पहले से बेहतर कनेक्शन और सर्विसेज के साथ पूरा महीना खुल के करो बात क्योंकि टेलीनॉर है ना यार जाली नामी स्कीम और माली फ्रॉड के पैगाम मिलने की सूरत में अपने मोबाइल ऑपरेटर की हेल्पलाइन पर रुजू करें
7: ड्यूलक्स दे रहा है पेंट की 12 साल तक की वारंटी आपका घर रहे महफूज पेंट की हर झंझट से जैसे बिल्कुल नया
8: رقمی اسلامک ڈیجیٹل بینک یہاں ملیں گے ریئل سولوشنز جیسے بس 5 منٹس میں اپنا اکاؤنٹ اوپن کریں
9: فنڈ ٹرانسفر ہو یا کوئی بھی بل پیمنٹ آلویز آن کسٹمر سپورٹ کے ساتھ
8: کیونکہ رقمی ہے 100% اسلامک
9: جو تم چاہو
8: ڈاؤن لوڈ دی ایپ ناؤ
10: اس آواز نے چھین لیا ہے سکون تو لے آئے موسپل کیونکہ ڈے ہو یا نائٹ موسپل کرے گا گھنٹوں فائٹ موسپل مچھر آپ سے دور رہنے پر مجبور
6: مبارک ہو یو فون اینڈ ٹیلینور کی کالنگ فیملیز مل کر ہو گئی ہیں مور دین 7 crore تو یو فون سے ٹیلینور اینڈ ٹیلینور سے یو فون کرو لاتعداد کالز کسی بھی پیکج پہ اور رہو کنیکٹڈ مور دین ایور بیفور
11: Dawn Media proudly announces the second Breathe Pakistan International Climate Change Conference happening on the 6th and 7th of May 2026 at the Sheesh Mahal Hall, Serena Hotel, Islamabad.
12: 2 days packed with dialogue, ideas and action. We'll revisit what's changed and what hasn't and where Pakistan is headed in the fight against climate change. Visit dawn.com/breathepakistan or email breathepakistan@dawn.com to be a part of the change.
13: Breathe Pakistan,
14: a Dawn Media initiative.
13: Let's weather the change
14: together.
15: Principal partners: United Nations Pakistan, Government of Khyber Pakhtunkhwa, English Biscuit Manufacturers, Capital Smart Motors, OGDC, and CVF V20. Supporting partners: Federal Ministry of Planning, Development and Special Initiatives, Syngenta Biologicals, Mizan Bank Limited, DHL Express, Asian Development Bank, Cambridge, Coca-Cola Pakistan, and Bank of Punjab. Knowledge Partners, Pakistan Business Council, Climate Finance Pakistan, Hisar Foundation, and Pakistan Agricultural Coalition. Research Partners, Ipsos and Repu Media Intelligence. Hospitality Partner, Serena Hotels. Airline Partner, AirBlue. Connectivity Partner, Zong 5G. Tea Partner, Vital Tea. Coffee Partner, Cinnabon.
16: Event Partner, Jump Activations.
17: City FM 89. We're playing your song.
1: Wow. You're listening to The Breakfast Show with Shermaine.